0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215446666 मोबाइल 9840829972 प्रहरी चौकी विराट चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901637 सुकुना हस्पिटल विराट चौक 0215446786 एम्बुलेन्स 9852054886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252205

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हराइन्छ दमकल। फोन नम्बर 021-545-6066, मोबाइल 98-40-82-972। प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137। सुकुना हस्पिटल विराट चौक 021-545-786, एम्बुलेन्स 98-520-54-886। रेडियो सुशीलद्वारा जनहितमा जारी।

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमन के बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित मा जारी
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मीठो स्वादमा पालक पनीर को पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ तपाई हाम्रो सहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल

सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलेपुर मोरेन। मोबाइल नम्बर 98421484444, 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: पूजा पूरण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625 9842525

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।

0: भिराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त
1: अनि
0: कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि यो सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: हलवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423562 98425252
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली
3: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-545-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: 16601340 98015 71 2 36 16601
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोभिड-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601 36 40 र एनसेल प्रयोगकर्ताले 98015 71 2 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601 36 40 तथा 98015 71 2 36
5: बाघचालमा के बाघले नै जिते बाघले जित्छ
6: मेरो त बाघ हो बाघ किङ हो बाघचाल
5: ठिक छ ए पैसा निकाल ल ए 10 रुपियाँ खोइ त हिजोको
6: भोलि दिन्छु भोलि दाई 5 रुपियाँ दिन मामा चासो खान्छु कि
5: एउटा
6: हस्मुला लिएर

0: पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810 54 53 53। पवित्र जल भएपछि म त ढुक्क छु। तपाईं नि
1: पावर्ड बाई आईएनजी ग्रुप ट्रान्सफर्मिङ लाइव्स थ्रू एजुकेशन।

0: सँग छलफल तथा बैठक गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले मंगलबार यसै विषयमा केन्द्रित रहेर बैठक गरेको थियो। बैठकमा कानून हेर्ने सचिव पुष्कर सापकोटा सहभागी हुनुहुन्थ्यो भने सचिवहरू सुमन दाहाल, बाबुराम भण्डारी, बलराम रिजाल, गोविन्द रिजाल, ढोल बहादुर भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो। मंगलबारको बैठकमा सामान्य छलफल भयो, धेरै कुरा हुन पाएन, हामी सबै व्यस्त थियौं, ठूलो निर्णय भएन, सम्भवत भोलि बुधबार निर्णय हुन सक्छ, उक्त छलफलमा सहभागी एक सहसचिवले भनेका छन्। बैठक आज बुधबार पनि बस्ने भएको छ। आजको बैठकले यस विषयमा सबै पक्षबीच छलफल हुने स्रोतले बताएको छ। यता समाज कल्याण परिषदले करारमा कार्यरत 49 कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको छ। समाज कल्याण परिषदको सदस्य सचिव समेत हेर्ने जिम्मेवारी लिएका महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले परिषदमा कार्यरत स्थायी कर्मचारी बाहेक सबैको करार नवीकरण नगर्ने निर्णय भएको बताउनु भएको छ। 60,000 कर्मचारी हटाउन प्रस्ताव शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
1: मीटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयनको निर्णय शीर्षकमा गोर्खापत्र खबर लेख्छ। अनुचित लेनदेन मीटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम, विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले मीटर ब्याज पीड़ितका सम्बन्धमा न्याय दिलाउन गठन भएका आयोगका प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतका सरकारले गौरीबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोग गठन गरेका थिए। मीटर ब्याज पीड़ितका समस्या विशेष गरी तराईका जिल्लामा भएपछि आयोग गठन गरेर छानबिन अगाडि बढ़ाउने निर्णय भएको थियो। गृहमन्त्री सुधन गुरूङले समेत मीटर ब्याज पीड़ितसँग भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने वचन दिनुभएको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय गरेपछि धेरै मीटर ब्याज पीड़ितले न्याय पाउने अपेक्षा गरिएको छ। मन्त्री पोखरेलले नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले बीउ विजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
0: सरकारी विज्ञापन निजी मीडियालाई निषेधको सरकारी निर्णय सर्वोच्चद्वारा खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र निरूपधोज निरौलाको संयुक्त इजलासले 2082/18 को निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो। सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको आरोप लगाउँदै मीडिया सोसाइटी सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकाले दुई दिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो। एक साता अघि सकिएको अन्तिम बहस पश्चात मंगलबार सर्वोच्चले यस्तो फैसला सुनाएको हो। मीडिया सोसाइटीका अख्तियार प्रमुख निवेदक अधिवक्ता अनन्तराज लुइटेलले सरकारले असंवैधानिक निर्णय खारेज हुँदा सबै मीडियाप्रति ढिलै भए पनि न्याय भएको प्रतिक्रिया दिनुभएको छ। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको नीतिलाई सर्वोच्च अदालतले उल्टाइदिएसँगै अब सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जारी गरेको परिपत्र खारेज भएको छ र सरकारको एकद्वार नीति खारेजपछि निजी संचार माध्यमलाई बाटो खुलेको छ। सरकारले सरकारी विज्ञापन निजी मीडियालाई नदी सरकारी संचार माध्यमलाई मात्र सीमित गर्ने निर्णय गरेपछि लामो समयसम्म आन्दोलन भएको थियो। विज्ञापन बजारमा हुने आर्थिक चलखेल र गैर कानूनी कमिशनको चलखेल रोक्न सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्वारा खारेज, निजी संचारमा

0: माध्यमलाई विज्ञापनमा पहुँच खुल्यो हिमालय टाइम्सले खबर लेखेको छ।
1: मध्यमवर्गीय नागरिकलाई ठूलो राहत दिने गरी सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटका कर नीतिहरू साउन एकबाट लागू हुँदैछन्। गत जेठ 15 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत दर्जनौ करका दरमा परिवर्तन गरेका थिए। संसदबाट पास भएर कार्यान्वयनमा जान लागेको आर्थिक ऐन अनुसार व्यक्तिगत आयकर लाग्ने न्यूनतम सीमा वृद्धि हुनेछ। अब वार्षिक 10 लाख रूपियाँसम्म आमदानी हुनेले 1% मात्र कर तिरे पुग्छ। यसअघि यो सीमा 6 लाख रूपियाँसम्म मात्र थियो। नयाँ व्यवस्था अनुसार 10 लाख भन्दा माथिको 5 लाख रूपियाँसम्म आयमा 10%, 15 लाखदेखि माथिको 10 लाख रूपियाँसम्म आयमा 20%, 25 लाखदेखि माथिको 15 लाख रूपियाँसम्म 27% र 40 लाख रूपियाँ भन्दा माथिको आयमा 29% कर लाग्नेछ। यसअघि अधिकतम 39%सम्म रहेको करको दरलाई घटाएर 29%मा कायम हुने गरी लागू गरिँदैछ। यो परिवर्तनले 10 लाख रूपियाँ आमदानी गर्नेको वार्षिक 56,000 र 15 लाख आमदानी गर्नेको 1,56,000 रूपियाँ बचत हुनेछ। लागू हुने केही प्रावधानहरू यस्ता छन्। व्यक्तिगत आयकर नलाग्ने न्यूनतम सीमा, आईटी सेवा निर्यात गरी आर्जन गरेको आयमा 50% कर छूट, स्वेट शेयरलाई कर योग्य आयमा गणना गर्दा 100% छूट दिने व्यवस्था, सिप प्रवर्धन शुल्क गरिएको व्यवस्था, 3% शिक्षा समता शुल्क, 3% स्वास्थ्य समता शुल्क, स्वदेशमै चार्जिङ स्टेशन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमै स्वच्छ पूर्वाधार लगानी शुल्क। साउन एकबाट लागू हुँदै बजेटले प्रस्ताव गरेका ई कर शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारी रह्यो। बारम्बारका माग र अनुरोधलाई पनि त्यो बेला सरकारले व्यवस्था गरेपछि 2069 भदौमा आन्दोलन घोषणा गर्दै रेलले अनशन थालियो। विमानस्थल बनाउन दवाब दिने उद्देश्यका साथ 2069 भदौ 7 गतेबाट पोखराले रेलले अनशन पनि शुरू गर्यो। पोखराको पुरानो विमानस्थलको मूल गेट अगाडि झण्डै 3 महिना चलेको अनशन 2069 मंगिर 2 गते तोडियो। 153 श्रृंखलामा अनशन तोडिएको अनशनमा राजनैतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा, स्वास्थ्य सबैको साथ थियो। विमानस्थल निर्माणमा दवाब दिन पोखराले सिंहदरबार घेराउ मात्र गरेन, पोखराकै पुरानो विमानस्थलबाट हुने उडान र अवतरण समेत रोकियो। हवाई टिकट बिक्रीमा रोक लगाउने लगायत सर्वत्र दवाबमूलक गतिविधिपछि सरकारले बल्ल विमानस्थल बनाउने निर्णय गरेको थियो। पोखरेलीको तारन्तार दबावपछि बनेको विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समय अघि विभिन्न उच्च पदाधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। पोखरेली मात्र नभई गण्डकी प्रदेशले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै निकै ठूलो अपेक्षा गरेको थियो। यता भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजना अनुरूप सञ्चालनमा आएको भए पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनहरू भरिभराउ हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्रै होइन भइरहेको शहर नै गुन्जार हुन्थ्यो, तर अवस्था ठिक उल्टो छ। अन्तर्राष्ट्रिय उडान पर्खाईमा पोखरा र गौतम बुद्ध विमानस्थल अपेक्षा बढ़ी, लाभ कम, उडान नहुँदा खर्च धान्ने मुश्किल, नागरिक दैनिकले खबर छापेको छ।
1: शेयर लगानीकर्ताको समूहले मंगलबार नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरे। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेदेखि शेयर बजार निरन्तर घट्दो क्रममा रहेको तर नियामक निकाय बोर्डले यसमा चासो नदेखाएको भन्दै लगानीकर्ताले बोर्डको कार्यालय घेराउ गरेका थिए। लगानीकर्ताको नेतृत्व गरेका तिलक कोइरालाले आर्थिक अभियानसँग भने सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताको करिब 6 खर्ब रूपियाँ सम्पत्ति गुम्यो, तर नियामक निकायले बजार सुधारका लागि चासो नदेखाएकाले हामी तालाबन्दी नै गर्ने उद्देश्यले बोर्डमा पुगेका हौं। बोर्ड अध्यक्षले पूँजी बजार सुधारका योजना तत्काल सार्वजनिक गर्ने प्रतिबद्धता जनाएसँगै घेराउ मात्र गरिएको पनि उनले जनाए। नयाँ सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताले गुमाए करिब 6 खर्ब शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।